0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: तपाईँको ज्ञानीजीको मुद्दामा इलेक्सन शब्द पनि कतै थिएन, उनको त्यो भ्रष्टाचार एकदम तत्काल एक्सन लिऊ, कार्यकारीतिर जाऊ, प्रदेशहरू अलिक खत्तम पार, र नम्बर फोर चाहिँ नि उसले भनेको थिएँ यो कार्यकारीतिर नम्बर फोर चाहिँ नि एउटा के भने चार कुरा थियो ओके बिर्सी न त्यो एउटा पनि भएन। र इनफ्याक्ट सुशीला कार्कीले के गरिन् भनेदेखि यत्रो रेभोल्युसन पछि त नयाँ संविधान नआउन्जेलसम्म उनले भन्नुपर्थ्यो जेनजीको आन्दोलन र भगवानमाथि म शपथ खान्छु भन्नु सर्छ। रामचन्द्र पौडेलको चाहिँ यो दलीय जुन किसिम गरे मैले सबै दलहरूलाई मिलाएरसँग परामर्श गरेर संविधान बचाउनले मैले गरिन्छु भन्दै त्यो संविधान उनले पुनर्लेखन नै भनेका थिए जेनजीले त त्यसमा भन्दाखेरि त्यो कुरा मानेर सुशीला कार्कीले शपथ दिइदिन् त्यही राति 12 बजे उनले गडबडी गरिन् त्यसमा चाहिँ त्यो दिन चाहिँ सुजन गुरुले गल्ती गरे खुट्टामै ढोगेर आधिकारिकता दिए सो द्याट वाज द डिजास्टर नै भयो किनभने जेएनजीको सम्बोधन नै भएन र त्यो भन्यो भने जेएनजीको आन्दोलन चाहिँ त को चाहिँ व्यक्तिहरूलाई पनि कुनै सम्बोधन भएन एक दुईजनाले फाइदा उठाए बाँकी त अहिले विद्रोहमै छन् भनौँ न अहिले
2: अब अहिले जेएनजी विद्रोहकै कुरा गर्दाखेरि जेएनजीको आन्दोलनको बलमा चाहिँ नेताहरू भए मन्त्री भए होइन प्रधानमन्त्री पनि भए सांसदहरू पनि भए तर खास अहिले हेरिएका अनुहारहरू जेएनजी आन्दोलनका अग्रभागमा उभिएका व्यक्तिहरू हुन् र डाक्टर साहब
1: त्यसैले भन्छु नि लङ्का जित्ने हनुमान जस पनि ढेँडो भन्छन् नि एकदम यो भाषा त्यहाँ एउटा सुजन गुरुङ बाहेक जो डाइरेक्टली इन्भल्भ थियो एकदम कि बालन शाह पनि इन्भल्भ थिएन नि त ऊ पनि खालि ब्यागबाट पुस मात्रै गरिरहेको थिएन त्यो बेलामा है त्यसले त्यो बेलामा जे भयो अब सुशीला कार्की कोही जिन्दगीमा प्रधानमन्त्री हुन नपाउने व्यक्ति प्रधानमन्त्री भइन् यी खडेल शरीर यताउति कुनै कहिले पनि मन्त्री हुन नपाउने मन्त्री भए अनि खुसु खुसु त्यहाँबाट चाहिँ इलेक्सन लड्न गइहाले भनेदेखि प्योर कम्प्लिट स्वार्थले ढाक्यो जेएनजीको त्यो त्यो निरज ढुङ्गाना त्यो हाम्रो बम त्यो त्यो हाम्रो निरज ढुङ्गाना हाम्रो त्यो रक्षा बम जस्तो यस्ता कति थिए सबै ओझेलमा पारेर कुनै नाम उनले भनेको पनि सुन्न छोडे र यिनीहरूले माइतीको मण्डल धर्न बस्दाखेरि उनलाई पुलिसले ठडाइ पनि हाल्यो ओके अब त्यस्तो आयो सरकार भयो इलेक्सन भयो यो इलेक्सन आन्दोलनको म्यान्डेट नै थिएन त्यो गएर जो इलेक्सन गराए र दलहरूलाई फेरि चाहिँ माने अगाडि बढ्न दिए तर फर्चुनेटली राष्ट्र स्वतन्त्र पार्टीले चाहिँ यी पुराना दलले कुहिएका दलहरू चाहिँ उसले पाखै लगाइदियो र ऊ आयो अब आएपछि आयो त के बालेन्स आयो जस्तो कुनै अनुभव नै थिएन यो हाम्रो बिराम सानीको निगाहबाट सुदन गुरुङ आए कुनै अनुभव चाहिँ हामी त्यसरी सुरुदेखि भने बिल्कुल गलत छ तर सुदन गुरुङले तुरन्तै आउने बित्तिकै चाहिँ हाम्रो त्यो विचारलाई पलक्कै पल्टाइदिए उनले काम गर्न लागे गरे र हाम्रो एक प्रकार हाम्रो मन जिते त बाल साहु त रबैया त त्यो 3-4 महिना त बिल्कुलै रटनै थियो पार्लियामेन्टलाई अवस्था छैन राष्ट्रपतिको अनादर छ जथाभावी मञ्चबाट बोल्छन् भूमि हाम्रो भारतको मिचा चाहिँ भन्छन् अनि सांसदहरूले आऊ कि आऊ बोल खबर देऊ ब्याक माने बोली फर्क भन्दाखेरि ज्यानकै आउँदैन त्यो थियो दोस्रो कालखण्डको सुनामी आउन्जेलसम्म र बालन शाह टोटली जाने अनफिट देखिया थियो अचानकसँग सुनामी आइदियो यो आएपछि ग्रह दशा पल्टियो के भयो थाहा छैन बालन शाहको रवैया कम्प्लिटली पल्टियो मैले त भन्ने गरेको छु ऱ्यापर बालन शाह चाहिँ नि इन्जिनियर बालन शाह र अलिकति प्रधानमन्त्रीको दायित्व बोध गरेर बालन शाहमा परिणत भयो त्यसले गर्दाखेरि धेरै फरक छ तेस्रो कालखण्डमा गएर चाहिँ म देख्छु अहिले हुन त त्यत्रो सुनामी आयो विध्वंस नै मच्यो नेपालले हाहाकार नै मच्यो तर एउटा फाइदा सिल्भर लाइनिङ के भयो भनेदेखि सिल्भर लाइनिङ चाहिँ नि कालो बादलमा सरकार चाहिँ नि अगाडि बढ्दै अहिले बालनको काम हेरौँ स्वर्णिम वाग्लुको हेरौँ परराष्ट्र मन्त्रीको हेरौँ जो इफ इनइफेक्टिभ थियो पहिले सुदनको त कुरै छैन पहिले अहिलेसम्मै छ भन्दाखेरि यिनीहरूलाई जुन अब उद्योगपतिहरूसँग अस्ति बालन शाहले दुई घण्टा कुरा गरे ठोस कुरा गरेको थियो कोही जम्बो उद्योगपतिहरू ल्याएर हेरौँ 10-15-20 जना ल्याएर जाने हामी तपाईँले गर्छौँ भने होइन कि ठोस कुरा गरेको जाने परिणाम निस्किने गरेको कुरा 4 जनालाई बस्दै गरेका छन् महत्वपूर्ण व्यक्ति थिए तिनीहरू माने विनोद चौधरी भनौँ गोलियानजी भनौँ हाम्रो चाहिँ चन्द्र ढकाल भनौँ र चाहिँ उत्तम श्रेष्ठ त्यस्तो राम्रो भएको छ अहिले बालन शाह अचानक चेन्ज भयो यसै होइन जो पार्लियामेन्टमा आउँदै आउँदैन थियो बोलाउँदाखेरि नआउने हेपेर बस्ने, अहिले सडन्ली पार्लियामेन्ट पनि आइकन पुरा आफ्नै हिसाबले पुरा राम्रै जवाफ दिएको छ र म कहीँ जान्न पर्ने व्यक्ति अब युएनमा पनि जान बाध्य भयो, जान पर्यो र उसले राम्रैसँग जान खोजिरहेको छ, किनभने जान पर्ने थियो, सुनामीको बारेमा कुरा नगरी हुँदैन थियो, जानै पर्थ्यो, जान लाग्यो, हामीले हेरिरहेको छ यो क्या हो, यो काया पलट कसरी भयो, यो सुनेको छौँ काया पलट भन्ने कुरा, बालन साहब कम्प्लिट काया पलट भयो, हाम्रो मुलुकलाई त एकदम फाइदा भयो त, तर अनफोर्चुनेटली ठुलो चाहिँ नि मूल्य चुकाउनु पर्यो यतिको लागि, त्यसले थर्ड कालखण्डमा चाहिँ नि आएर मेबी चाहिँ नि हाम्रो त्यत्रो विध्वंस, उनको मुद्दा जेनजीको मुद्दा त भन्दिनँ, यत्रो विध्वंस चाहिँ नि केही नै कि अब फाइदा होला कि भने आशा चाहिँ हामीलाई छ, जे पनि अब यो सुनामीले हाम्रो सबै माइन्ड चाहिँ नि त्यति जान्छ, पैसा पनि त्यति जान्छ, म्यान पावर पनि त्यति लाग्छ, अब के गर्ने समस्या चाहिँ पाँच वर्षमा के निक्ल यो ठिक हुन्थ्यो दस वर्ष लाग्ला, तर हेरौँ अब के हुन्छ र
2: डक्टर साहब होइन निकै परिवर्तन पनि भयो यहाँले भन्नुभयो होइन कालखण्ड फेरियो पनि व्यक्तिहरू त फेरिए पनि तर एउटा हाम्रै छिमेकी मुलुक हाम्रै घर अगाडि भनौँ न होइन आँगन अगाडि भारतमा ब्रिक्स सम्मेलन हुँदैछ होइन धेरै देशका हुनहार र धेरै देशका पावरफुल नेताहरू राष्ट्रपतिहरू प्रधानमन्त्रीहरू त्यहाँ आएका छन्। यसभन्दा अगाडि नेपाललाई निम्तो समेत दिइन्थ्यो होइन पर्यवेक्षकै रूपमा पनि नेपालबाट जान्थे तर अहिले भारतले टोटली डिसएग्री गर्यो क्या भारतले टोटली रूपमा चाहिँ नेपाललाई बाइपास गर्यो अनि यसमा सरकारको भूमिका चाहिँ कस्तो रह्यो वा चाहिँ यो सरकारप्रति भारतको दृष्टिकोणलाई कसरी हेर्न सकिन्छ र सर
1: भारतको अहिले त त्यो नहेर्नुहोस् हेर्नुहोस् गरेका कुरा हेर्नुहोस् अनि के गर्न सक्थ्यो छोड्नुहोस् भारत यो यसपालि सुनामी आउने बित्तिकै भारतको त्यत्रो सहयोग आएको आई कुनै दिन छुट्या छैन हेर्नुहोस् त कत्रा कत्रा प्लेन आइरहेका छन्
2: त्यो त ठिक छ त्यो त मानवीयताको कुरा एउटा
1: होइन त्यो त्यही त मुखीको त्यही त हो नि अहिले हामीलाई हाम्रो मुलुकलाई ब्रिक्समा निम्ता दिएन मलाई कुनै चित्त दुखेको छैन अहिले हो न मलाई मात्र छैन यत्रो सुनामी मान्छे मर्दैछन् बाबा खान नपाएको छन् त्यहाँ पनि बसोबास छैन त्यहाँ त्यो हामीले त्यो विचार गर्ने त्यसको लागि धन्यवाद दिने कि तिमीले हामीलाई ब्रिक्समा बोलाएन हो भने उसलाई चाहिँ अहिले हेप्ने त्यो नचाहिने कुरो भयो नि हामीले त विचार गर्नु चाहिने कुरो पो बोल्नुपर्छ नचाहिने कुरो गर्नु हुँदैन अब ब्रिक्समा बोलाएन त बोलाएन हामीले के मतलब हो हामीले त ब्रिक्समा हामीले के गर्ने पनि होइन फ्रेङ्कली बताउँ चाइना र अमेरिका चाइना रसिया त्यो इरान छ त्यहाँ साउथ अफ्रिका छ त्यसले मुलुकमा हाम्रो गएर के गर्ने नि त्यो खालि हाम्रो मानको खातिर मान चाहियो होला हामीलाई त ठोस हाम्रो सहायता चाहिएको थियो र गर्नुसम्म भारतले गरेको छ चाइनाले पनि गरेको छ त भारतले गर्नुसम्म गरेको छ त्यसमा अहिले हामीले त्यो ब्रिक्समा बोलाएन हाम्रो के भयो त्यसरी हामी म त भनिदिनु अहिले
2: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ छिमेकी सङ्घका मित्रवत व्यवहारहरू सम्बन्धहरू चाहिँ हाम्रा राम्रै
1: हेर्नुहोस् विचार गर्नुहोस् जुन भारतलाई बालन शाहले त्यस दोस्रो कालखण्डमा त्यसो म भन्दिनँ दोस्रो कालखण्डमा जुन त्यो जुन नचाहिने काम बालनले गर्दै गएको थिए भारतले पनि चिराउनुसम्म चिराए चाइनाले पनि खुसी पार्न सकेन र मोदीको दुई दुई चोरीको त्यत्रो हिंसा लत्याइदिएका थिए त्यति हुँदा हुँदै भारतले त्यो टेप्पै नमानिकन सोझे त्यत्रो चाहिने भनियो नि मैले देखाएको छु कत्रा कत्रा प्लेनहरू चाहिँ सात आठवटा टनका टन सामान ल्याएको छ हेर्नुहोस् त मलाई त्यो उनले गर्न पर्थ्यो र हेपिया गया तर उनीहरूले आफ्नो बढोत्तर देखाए हामी ठुलो राष्ट्र हौ नेपालको लागि जनताको हामी गर्छौँ
2: साहब ग्यास छैन उपभोक्ताहरू लाइनमा छन् मन्त्री फेरि तर ग्यासको संकट चाहिँ पुरा हुन सकेन
1: भने माने अब त्यो हाम्रो लोकल कुरा हो पहिला कुरा त ग्यासको अहिले अभाव हुन्छ केदेखि खाडीकोले गर्दाखेरि अल्टिमेटली भारतलाई धक्का पर्छ भारतलाई धक्का परेपछि हामीले पनि धक्का पछि नपरि छाड्दैन अब हो त डेफिनेटली यहाँ होर्डिङ भएको छ बदमासी भएको छ अब त्यो त अचम्म लाग्छ यो अघिल्लो यादव गौरी यादवले सबैलाई गाली गर्ने पाता कस व्यापारीहरूलाई भनिन् तर उनी हट्ने बित्तिकै अर्को मन्त्री आउने बित्तिकै छापा मारेपछि त कति कति ग्यास सिलिन्डर सरकार निकाल्न सक्यो नि त यसो भन्दा उनको राइमा पनि त्यो किन भएन किनभने उनी पनि सायद इन्भल्भ छन् त्यसमा मिलो मिजो भन्छ आखिरमा त कमिसन सबैले खाने हुन् दोष दिने कर्मचारीलाई तर आफूले चाहिँ त्यो के निकाल्न सकिन्छ भोलिपल्ट गएर चाहिँ यो मन्त्रीले कसरी निकाल्यो त भनेदेखि हो कहाँ धेरै कालो बजारी भएको छ त गौरी कार्कीलाई गौरी यो यादवलाई पहिले पनि त बालन साल त अरेस्टै गर भनेको थियो नि त एक जमानामा त भनेदेखि त्यस्तो व्यक्ति थिइन् अनि त्यसले चाहिँ नि उद्योगपति व्यापारी पाता कस भन्न के हिम्मतले बोले कि भन्नुहोस् त मलाई त्यस्तो भन्न पाइन्छ भने यो एउटा एउटा व्यक्ति बदमास भएर सबै समूहले गाली गर्ने यहाँ त कस्तो चल्नु भएको छ भने एउटा कुनै मारवाडी कुनै अलिकति गडबडी गर्यो भने सारा मारवाडी चाहिँ एकदम खत्तम भएर चाहिँ दुर्गा प्रसाद गरेर गरेर त्यो गर्न पाइन्छ यो त नचाहिने कुरा हो नि यस्तो चाहिँ गरेर सारा सामूहिक समूह समूहले चाहिँ माने एकदम जनताको नजरमा घिराउने कुरा गर्नु हुँदैन नि त्यही गौरी ब्यादर गरेको थिइन् उनलाई उनी नहटाएपछि उनी हटाउनै पर्थ्यो बालेले हटाउने डेफिनेट हटाउँथे तर लकेली राजीनामा दिन बालेले हटाउनु परेन तर ग्यास अब जति सकिन्छ सरकारले गरेको छ तर ममता सरकारले तिमी ग्यास दिन सक्थ्यौ मलाई थाहा छ तर तिमी कमसेकम बिजुलीको चुलो सस्तो भावमा बिग्देऊ स्टुडेन्टहरूलाई धेरै दुःख भएको छ आम नागरिक दुःख भएको छ र बिजुली त्यो घर ती ती तल्लो स्तरको मान्छेलाई बिजुली फ्री गरिदेऊ न हाम्रै यहीँ उत्पादन गर्ने फिजी बिजुली पनि हामीले मान्छे भात पकाउनु नपाउनु भयो त मारेन भने त्यो गर्न पर्यो अब अलिक होमवर्क गरे चाहिँ गर्न पर्यो माने घर घरमा पनि खाएर आएको भन्न सकिँदैन तर यति यति चाहिने घरलाई चाहिने जति यति युनिट चाहिँ हामी फ्री गर्छौँ भन्न त पर्यो नि
2: नगर्ने जाँदा जाँदै डाक्टर साहब अब यो जेएनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन् कोही संसदमा छन् कोही सरकारमा छन् होइन अब एउटा आवाज के उठ्न थाल्यो भने जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई के गर्ने आगजनी तोडफोड लुटपाट हतियार लुटपाट जस्ता हत्या कसुरमा संलग्नलाई के गर्ने 23 र 24 भदौका सम्पूर्ण घटनालाई कसरी चाहिँ अगाडि बढाउने भन्दाखेरि न्याय पनि दुई खालको हुन थाल्यो भन्ने पनि बस सिर्जित भएको छ तपाईँ के भन्नुहुन्छ
1: यो अब यहाँ कस्तो भनेदेखि जहाँ चाहिँ नि डेफिनेटली लुटपाटमा संलग्न भएका व्यक्तिहरू चाहिँ ती जेएनजीका स्टुडेन्टहरू हुँदै होइनन् म त्यो माइतीको मण्डलामा त्यो दिन म गएको छु र मैले देखाएको छु कस्ता कस्ता स्टुडेन्ट बिचारू कलेजको ब्याग बोकेका छन् युनिफर्म लगाएका छन् हाँस खेल गर्दै त्यो जुलुसमा भाग लिएका छन् त्यस्तोले गरेको होइनन् म्याक्सिमम लुटपट भएको लुटेर गुण्डा फटाहाले गरेका हुन् त्यसमा कति चाहिँ नेपाली पनि तिनीहरू हुँदै होइनन् यी बाहिर भित्र पसेका नेपाल जुन यो काठमाडौँ बसेका छन् तिनीहरूको हो र लुट मात्रै गरेको त्यस्तालाई चाहिँ भिडियोमा देखिएको छ समाते समय त्यस्तालाई ज्यानकै छोड्नु हुँदैन पुरा कारवाही गर्नुपर्छ तर स्टुडेन्टहरू छन् युवाहरू बिल्कुल चाहिँ छन् भनेदेखि त्यसको चाहिँ नि राम्रोसँग छानबिन गरेर छोडिदिइहाल्नुपर्छ किनभने तिनको धेरै दोष छैन तर यो जुन त्यहाँ विध्वंस गर्नेहरूलाई चाहिँ प्रमाण छ भने त्यसलाई चाहिँ न त स्टुडेन्ट न त लुटेर कोही छोड्ने चाहिँ मिल्दैन ध्वंस गर्ने छोड्ने मिल्दैन
2: अब नेपाली कंग्रेसमा पनि त्यस्तै खालको विपत्ति तपाईँले नजिकबाट हेर्नु भएको छ कंग्रेसमा दुवै पक्षले मठिक मठिक भन्दैछन् तर कुन पक्ष ठिक तपाईँ त स्वतन्त्र विश्लेषण
1: एउटा कुरा भन्नु हो कंग्रेसमा भन्नु त्यो भन्न मिल्दैन अहिले कंग्रेस पनि एउटै मात्रै छ भने गगन थापाको कंग्रेस जो आधिकारिक हो सुप्रिम कोर्टले आधिकारिक मानेछ इलेक्सन कमिसनले आधिकारिक मानेछ अहिले उनीहरू पनि युवाहरूले अधिवेशन गरिकन आधिकारिक पाइसके यो अर्को त यो इतर कंग्रेस बीपीको सिद्धान्त लत्याउने कंग्रेस हो जो चाहिँ खालि पद र पैसाको लागि र चाहिँ आफू भाइ कम्युनिस्ट भइसक्यो दाई कम्युनिस्ट भइसक्यो यो त्यो कंग्रेस हो त्यसलाई अहिले कसै कंग्रेस भन्दैन अब अहिले त यिनीहरूले चाहिँ यो कंग्रेस जुन छ कंग्रेस एउटै छ त्यही हिसाबले हामी अगाडि बढ्नुपर्छ भन्न मिल्दैन अस्ति मात्रै सुप्रिम कोर्टमा गए होइन देउवा पुगे होइन देउवा त्यो भगुवा 5 महिना बाहिर बस्छ त्यत्रो पैसा डलर खर्च गर्छ त्यहाँ अहिले आए चाहिँ आएर सोझे नि सक्रिय राजनीति गर्न त्यो भित्र पस्छ नि अदालतमा गएर चाहिँ मुद्दा हाल्छ त्यस्तो त्यस्तो फटाहरू यिनीहरू 5-5 वर्ष 5-5 फेरि प्रधानमन्त्री भए देशलाई डुबाउनुसम्म डुबाए त्यस्ताले अब नेतृत्व गरेर म कसरी मान्न सक्छु खालि म भन्छु शशाङ कोइराला जस्ताहरूले चाहिँ के स्वाध्यायलाई बीपीलाई बिर्से आफ्नो बाउलाई बिर्से
2: तपाईँ त बीपी कोइरालासँग पनि नजिक हुनुहुन्थ्यो डाक्टर साहब अनि शेखर शशाङको अहिलेको भूमिका चाहिँ कस्तो छ
1: चौपट मैले त अहिले मात्र होइन मैले बारमा चाहिँ शेखर कोइराले चाहिँ साँच्चैकै बीपीको सिद्धान्त बोकेर बस्यो बस्यो बस्यो बसेपछि देउवासँग लड्यो पनि इलेक्सन पनि कति राम्रो हामीले भन्थ्यौँ एउटै व्यक्ति जसले कङ्ग्रेसको बीपीको सिद्धान्त गणेशमानको सिद्धान्त भट्टराई सद्धान्त सिद्धान्त लिएर बसे भनेका थियौँ आखिरमा किन हो किन अल्टिमेटली यो आधा 100 मिटर बाँकी हुन्थ्यो म्याराथन रनमा 100 मिटर बाँकी हुँदाखेरि शेखर ट्याक्ट पर्लक्क चाहिँ देउवातिर गइदिए त्यो शेखरको ठुलो पोलिटिकल मिस्टेक भयो उनले त्यो बेलामा गगनहरूसँग मिलेर त्यो अधिवेशनमा भाग लिनु पर्थ्यो उसले गएन के बुद्धि भ्रष्टमा थाहा छैन तर शशाङ्कले त कहिले पनि यो 5-6 वर्ष यता त त्यहाँदेखि कम्प्लिट देउवालाई छोड्दै छोडेको छैन म कतिवटा भनी के हो यो शशाङ्क के भा देउवाको खुट्टा चाट्दै चाट हिँड्दै भा भन्थे म नभन्थ्यो अहिले झन् ऊ त संयोजक भएर बसिरहेको छ सो उसलाई त म भन्छु तिमी बिल्कुल बिपीको शरीर तिम्रो होला सिद्धान्त तिमी बिपीको बोकेका छैनौ अहिले बिपी आउनुभयो भनेदेखि पृथ्वीमा उहाँले शशाङ्क धिक्कार नै हुन्छ त्यो पक्का शेखरले लास्टमा गएर गल्ती गर्छ उसले त गल्ती सच्याउन सके पनि राम्रो हुन्छ
2: हस् डाक्टर यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
1: थ्याङ्क यू भेरी मच
2: आउँछ डाक्टर सुन्दरबाडी दीक्षित नागरिकको आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ विश्रामपछि हामी नेकपा एमालेको विवाद के हो पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौ छोटो विश्राम
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
4: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
5: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरैच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरार चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी

सबैवाला फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाउ। साथीवाला फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरैच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

साथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीबाट फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: साथीवाला फुड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाउ। साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
1: पहिलो पुर्खादेखि चलि आएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो माया गाथौ, गाउँ झुमौ र सँगसँगै नाचौ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9104553353। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुशैली।

0: परिवर्तन को संवाहक जनमन को बोली रेडियो सुशीली 106.3 मेगाहर्ट्ज
1: सुशीली समय सूचक यो जनमन को बोली रेडियो सुशीली को समय हो यति बेला दिवसो को 2 बजे को छ
2: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्ट्ज मा जन मन को बोली रेडियो सुशीली
3: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलीद्वारा जनहितमा जारी
4: पाथीबाडा फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ पाथीबाडा फूड प्रोडक्ट सुन्दरता 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की We'll be right back.

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959750 98423562 98425 2525
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्नु सिकाउनु अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै स्याङ संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्नु सिकाउने अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। अब यो फोन नम्बर 0125475787 98 4 20 35 541 अब भयो अब गुड भेरी गुड भेरी गुड।
2: फुड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: सातदेखि पुननिर्माण सम्मको संयुक्त प्याकेज, एनसीसी कार्यान्वयनमा तीव्रता, दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन हुँदा मृत्यु सयामा सार्क लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको महिलामा बढ़दै भूस्वामित्व शीर्षकको शुभ समाचार।
2: रजिस्ट्रेशन छूट सुविधाले कपिल वस्तुमा महिलाको नाममा भूस्वामित्व बढ़दै गएको छ। यो सुविधाले महिलाका नाममा जग्गा पास हुने क्रम उत्साहजनक रूपमा वृद्धि भएको देखिन्छ। महिलाका नाममा जग्गा पास गरे सरकारले 25% रजिस्ट्रेशनमा छूट सुविधा दिएको छ। कपिल वस्तुमा एक वर्षमा 7,800 जना महिलाको नाममा जग्गा पास भएको छ। आर्थिक वर्ष 2082-83 जिल्लामा रहेका भूमि सुधार तथा मालपोत कार्यालयमा जग्गा पास भई उनीहरूका नाममा जग्गा स्वामित्व हस्तान्तरण गरिएको हो। भूमि सुधार तथा मालपोत कार्यालय तौलीहवाबाट 3,645, चन्द्रौटाबाट 2,795 र बाणगंगाबाट 1,442 जना महिलाका नाममा जग्गा पास भएको हो। आर्थिक वर्ष 2081-82 8,639 जना महिलाका नाममा जग्गा पास भएको थियो। सरकारले महिलाका नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छूटको व्यवस्था गरेपछि उल्लेखनीय रूपमा महिला भूस्वामित्व बढ़ेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो नेपाली रेडियो,
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने, नाचगान गर्ने तथा दिदी बहिनी र आफन्तसँग सुख दुःख साटासाट गर्ने परम्परा छ। तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा समेत लिइन्छ। विशेष गरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने, सामूहिक रूपमा भेटघाट गर्ने प्रचलन रहेको छ। तीजका अवसरमा काठमाण्डुको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। रातो साड़ी, चुरापोते, टीका तथा विभिन्न आभूषणमा सज्जिएका महिलाहरू शिवलिंगमा जल तथा पूजा सामग्री अर्पण गर्दै भगवान शिवको आराधना गर्ने गर्दछन्। पशुपतिनाथसँगै काठमाण्डु उपत्यका अन्य शिवालय तथा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पनि तीजको अवसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्। व्रतालु महिलाहरूले आफ्नो परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने तथा अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वास रहेको छ। समयसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। विगतमा मुख्यतः माइतीमा भेला हुने, दर खाने, व्रत बस्ने र शिवका पूजा गर्ने परम्परामा सीमित रहेको तीज अहिले सामूहिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा सामाजिक अभियानसँग पनि जोड़िन थालेको छ। यद्यपि आधुनिकतासँगै तीजको मौलिकता जोगाउने विषयमा पनि बहस हुँदै आएको छ। पर्वका नाममा हुने अनावश्यक खर्च, देखासुकी र भड्किलोपनले तीजको मौलिक संस्कृति तथा धार्मिक महत्व ओझेलमा पार्न नहुने आवाज पनि उठ्दै आएको छ। संस्कार, आत्मीयता र सामाजिक एकतालाई केन्द्रमा राखेर पर्व मनाउनु पर्नेमा संस्कृतिविद तथा जानकारहरूले जोड़ दिँदै आएका छन्। तीजको अर्को महत्वपूर्ण पक्ष दर खाने तथा खुवाउने परम्परा हो। भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदी बहिनीहरूलाई माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकार बनाएर प्रेमपूर्वक खुवाउने प्रचलन रहेको छ। नेपाली समाजमा साउन संक्रान्तिदेखि नै तीजको रौनक शुरू हुने गरेको पाइन्छ। रातो पहिरन, हरियो चुरा पोते तथा विभिन्न श्रृंगार सामग्रीको प्रयोगसँगै तीजका गीत र सांस्कृतिक कार्यक्रमले पर्वको वातावरण बनाउने गर्दछन्। त्यस्तै आज हरितालीका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। श्रद्धा संस्कार उल्लासको पर्व तीज आज शीर्षकमा हिमाली टाइम्समा खबर छ।
2: पार्टीको 15 महाधिवेशनमा सबै पक्षका एजेण्डा समेटेर जाने कुरामा हदैसम्मको लचकता अपनाएका छौं। आजको निर्णयले एकताको महाधिवेशनको सन्देश दिएको छ। गगनले खोले एकताको बाटो शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। लामो समयदेखि विवादमा रहेको नेपाली कंग्रेसभित्र एकताको सन्देश सहित 15 महाधिवेशनमा सबै पक्ष समेटिने भएका छन्। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यलाई समेट्ने उद्देश्यले उनीहरूलाई केन्द्रीय समितिमा थप्ने निर्णय लिएको संस्थापन पक्षको दावी छ। कंग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अघि बढ़ाउने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए। सभापति गगन कुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशन सम्पन्न हुनु अघिका तत्कालीन केन्द्रीय कार्य समितिका सदस्यलाई पनि विधान बमोजिम 15 महाधिवेशनमा केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागी हुन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले असोज 3 र 4 गते वडा अधिवेशनबाट शुरू हुने तथा असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोज 16 गते दिउँसो 1 बजे खुल्ला मंचमा हुने कंग्रेसले जनाएको छ। कंग्रेसले पार्टीको सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कार्यवाहीमा परिसदस्यता गुमाएका तथा प्रचलित कानून अनुसार पार्टी सदस्य बन्न नमिल्ने बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियामा वञ्चित नगरिने कंग्रेसको निर्णय छ।
1: दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन सार्क मृत्यु सयमा शीर्षकमा खबर छ। दक्षिण एसियाको आर्थिक विकास र आपसी सहकार्यको नयाँ अध्याय शुरू गर्ने लक्ष्यसहित स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अहिले आफै अस्तित्व जोगाउने संकटमा छ। नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, भूटान, श्रीलंका, मालदिव्स र अफगानिस्तान समेत मिलेर बनेको सार्क विघटन नै त भएको छैन तर चलायमान पनि छैन। एकातिर दक्षिण एसियाली मुलुकहरूलाई जोड्ने सार्क दशक बढ़ीदेखि मृत्यु सयमा भइरहँदा भारतको राजधानी नयाँ दिल्लीमा विश्वका ठूला उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ। यही समयमा दक्षिण एसियाको आफ्नै क्षेत्रीय संगठन सार्क भने राजनीतिक असहमतिको बन्धक बनेको छ। कतिसम्म भने छिमेकमा ब्रिक्स सम्मेलन हुँदा सार्कको अध्यक्ष रहेको नेपाललाई भने निम्तो समेत गरिएन। मूलत भारत र पाकिस्तान बीचको सम्बन्धले सार्कको गतिलाई सुस्त मात्रै होइन गतिहीन नै बनाएको हो। नेपालको अध्यक्षतामा सन् 2014 काठमाण्डुमा 18 सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो। त्यसपछि पाकिस्तानको इस्लामाबादमा 19 सम्मेलन गर्ने निर्णय भएको थियो तर सन् 2016 जम्मू कश्मीरको उरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आतंकवादी हमलापछि भारतले इस्लामाबादमा हुने सम्मेलनमा सहभागी नहुने निर्णय गर्यो। त्यसपछि सम्मेलन अनिश्चितकालका लागि रोकिएको छ। सार्कको चार्टरले सदस्य राष्ट्रहरूको सहमतिलाई अनिवार्य बनाएको छ। त्यस्तै ब्रिक्सको विस्तारले सार्कलाई प्रत्यक्ष रूपमा विस्थापित गर्ने अवस्था भने होइन। दुवैको उद्देश्य, भौगोलिक दायरा र संरचना फरक छन् तर ब्रिक्सको बढ़दो प्रभावले सार्कलाई कमजोर भने अवश्य बनाउने विश्लेषकहरू बताउँछन्। एकातिर ब्रिक्सका सदस्यहरू विश्वव्यापी वित्तीय संरचना सुधार, व्यापार, एआई, जलवायु परिवर्तन र नयाँ विकास बैंक सम्मका विषय सामूहिक धारणा बनाइरहेका छन्। अर्कोतिर सार्कका सदस्य राष्ट्रहरू आफ्नै शिखर सम्मेलन कहिले गर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन्। पूर्व राजदूत निलाम्बर आचार्यले लामो समयदेखि निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड़ दिएका छन्। ब्रिक्स बलियो भने पनि सार्कलाई ब्युताउनुपर्ने उनको भनाइ छ। सार्क शिखर सम्मेलनको तयारी अगाडि बढ़ाउनुपर्नेमा समेत उनले जोड़ दिएका छन्। त्यस्तै विश्व अब एक ध्रुवीय रहनु हुँदैन भन्दै पुटिनले भनेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्सभित्र विकास भएका समाधानको लाभ सदस्य देशमा मात्र सीमित नराखी ग्लोबल साउथका अन्य देशको आवश्यकता पूरा गर्न पनि उपयोग गर्नुपर्ने बताएका छन्। पुटिनले रूस कुनै देश विरूद्ध नरहेको र आफ्ना राष्ट्रिय हितका आधारमा सबै साझेदारसँग काम गर्न तयार रहेको समेत बताएका छन्। त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले ग्लोबल साउथको सामूहिक प्रभाव निरन्तर बढ़िरहेको बताएका छन्। ग्लोबल साउथको एकता बलियो बनाउनु पर्नेमा समेत उनले जोड़ दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शासनको पुरानो संरचना बदल्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि ग्लोबल साउथको आवाज बलियो बनाउनु पर्नेमा उनको जोड़ रहेको छ। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन सार्क मृत्युशैयामा शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
2: भोटेकोशी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरूङ तथा भग्न अवशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरूङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएई का टोली फिर्ता भएका हुन्। नेपाली सेना भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरूङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावटको चिलिमे जलविद्युत आयोजनाको सुरूङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरूङभित्र करिब 70 मिटर गेगब्रान हटाउने काम भइरहेको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरूङभित्र खोजी जारी शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: भोटेकोशी बाढ़ीबाट घरबार विहीन भएका परिवारलाई तत्काल आवासको व्यवस्था गर्न सरकारले राहत, अस्थायी पुनर्स्थापना र दीर्घकालीन पुननिर्माणलाई एउटै प्याकेजमा अघि बढ़ाउने तयारी गरेको छ। सरकारले 4 सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक 15,000 रूपियाँ आवास खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ। 4 भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रति व्यक्ति मासिक थप 2,000 रूपियाँ दिने व्यवस्था समेत गरेको छ। सरकारले नगद आवास खर्च लिन नचाहने परिवारका लागि आफैले अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत खुल्ला राखेको छ। यसका लागि प्रभावित स्थानीय तहबाट परिवारगत विवरण संकलन भइरहेको छ। सरकारले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन पूरा गरी विस्तृत आवश्यकता मूल्यांकनका आधारमा पुनर्स्थापना र पुननिर्माण अघि बढ़ाउने जनाएको छ। सरकारको यो योजना तत्काल राहतमा सीमित नभई घर निर्माण, सड़क तथा पुल पुनर्स्थापना, विद्युत संरचना, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र प्रभावितहरूको जीविकोपार्जन र पुनर्स्थापनासम्म विस्तार हुने संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन अनुसार भोटेकोशी बाढ़ीबाट प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमा 7,570 निजी घरमा क्षति पुगेको छ। त्यस्तै 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक आकलन रहेको छ। मासिक 15,000 आवास खर्चदेखि स्थायी घरसम्म सड़क पुल र विद्युत पुननिर्माण सरकारको प्राथमिकतामा परेको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज शीर्षकमा यो खबर छ।
2: खुल्यो कृष्णभीर पृथ्वी राजमार्ग सञ्चालन, गोर्खापत्र खबर लेख्छ। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग 10 दिन आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। भाँसिएको राजमार्गलाई सँगै रहेको भीरमा डाइभर्सन गरी पुनर्स्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। पृथ्वी राजमार्ग नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड मुगलिनकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई कृष्णभीर पार गराइएको बताउनुभयो। पहिलो चरणमा आइतबार 25 भन्दा बढ़ी सवारी साधनलाई राजमार्ग पार गराइएको उहाँले बताउनुभयो।
1: अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले करिब 2 अर्ब रूपियाँ लगानीमा नेपाल भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केभी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करिब 2 अर्ब रूपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केभी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्ने यो प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।